0: सबसे पहला निर्गोल जाने त्रिहान हो चाहिए त्रिस्तक हो चाहिए गंधात्री हो चाहिए दीर्घो दुनिया ते कचाम से स्तोते दुई इंसान मिक दो फरस ना ना मुहर्रम के अगर नजर फोकचा खतियो जिस नारे ने आता जेर दुक दुन ल सामुने सो सेरा नजर फोकचा ना गो चंचिक थुरुक तो मस्तो जेरेस फिरिश्तान इस यरी मीना मगफिरत चल चाहिए लो सलावात ता चाहिए लो देखे ना थोंचा खतियो ना टंगल तोस फिरिश्तान इस गर्ल ताना यरी मीना मगफिरत ना सलावात तंग है इफ्तिखार बेत देखे ना थोंचा यो ना मुहर्रम नजर चाचा ना यून लल तोस फिरिश्तान इस यरी मीना ना जिस नारे ने सलावात ना मगफिरत चले دوین میک پیرا نه عصر نجاس میگی گناه دوین تایت پیچی زاد کن لطوس اتانگا ما انشاالله صحت سلامت نگم بو عتی میگون گناهی چی تن عصر نجاس جکسه کامیابی موفق زندگی باد پی اتانگا ما توفیق شده باز و صلی الله علی محمد و آله الطیبین الطاهرین
1: صداقت رو رامی سانسه کا شیخ محمد قاسمی چی تن عصر تو که گنجال مزد
2: بسم الله الرحمن الرحيم

0: اللهم صل على محمد وآل محمد.
1: درس کو انتن ستت کھنگ ننچوت پن نونو اقیل اس گتیم دنس ستت کھا نمبو آکاشوانی کارگلی کنا فرچو پوت پی پروگرام سگت پانی فیا تھا ماتھون انشاءاللہ یومی ایت پروگرام یا انتا نمبو تھوگی دی من پو مچان سگا ازن چیز دی بو زیر جو خدا نرسخمانی فقرین گی.
2: यार कोई ऐसी लाइफ इंश्योरेंस पॉलिसी बताओ जिसमें कम प्रीमियम हो, बोनस भी अच्छा मिले और भरोसे वाला भी हो.
3: PLI है ना.
4: सरकारी कर्मचारी के साथ साथ सभी प्रोफेशनल, ग्रेजुएट और डिप्लोमा होल्डर्स ले सकते हैं PLI पॉलिसी का फायदा और साथ में पोस्टल डिपार्टमेंट का भरोसा भी. अपने नजदीकी पोस्ट ऑफिस से आज ही संपर्क करें या लॉग इन करें indiapost.gov.in पर.
5: سگه پروگرام انتفاع بنجدن پروگرام اسرتان سه پروتکن بین من حکیم آبانو میره من کانچه زاکاشوانی کرگی لکن از لینی وقت سپای پتر خوب جاردون سون سبیان مزد اردیان فیچرچیک مقتل کربلا پر ایک نظر فیچر بیکان پین مرحوم سناولا منشی یا پروتکنونین محمد حسن اسکرینا گلزار حسین دانش